गुरुवेलि भेलि भेलि भेल त मोते संसार र सार सार सार त मोते गुरुवेलि भेलि भेलि भेल त मोते संसार र सार सार सार त मोते।